परम पूजनीय पतिका यस्ता अत्यन्तै निराशजनक करुण र आत्मग्लानीले भरिएका वचनहरू सुनेर त्यो परम सुन्दरी र बुद्धिमानी साध्वी गौतमीको हृदय र हजुरको मुखबाट यस्ता तुच्छ कायर र निराशाजनक वाक्यहरू ननिकाल्नुहोस्। हजुर जस्तो परम ज्ञानी शास्त्रको मर्म बुझेको भगवान श्रीहरिको अनन्य भक्त पुरुषको मुखबाट यस्तो दीनहीनताको कुरा सुन्नु मेरो लागि ठूलो कष्टको कुरा हो। जो साँच्चीकै वैष्णव हुन्छन्, जो भगवानका सूरवीर र अनन्य भक्त हुन्छन्, उनीहरू जीवनको कुनै पनि कठिन परिस्थिति वा अभावमा कहिले पनि निराश वा हतोत्साही हुँदैनन्। उनीहरूले ईश्वरको इच्छामा कहिले शङ्का गर्दैनन्। हे पूजनीय विप्रदेव, हजुर त सधैँ सत्य धर्म र सदाचारको मार्गमा तत्पर रहनु भएको छ। हजुरको पवित्र आचरण र धर्मको बलले गर्दा हजुरले त यसै पनि स्वर्गलोक जितिसक्नु भएको छ। हजुरको यो दिव्य जीवन कसरी व्यर्थ हुन सक्छ? कदापि हुन सक्दैन। यदि हजुरको मनमा पुत्र प्राप्तिको यदि धेरै तीव्र इच्छा र अभिलाषा छ भने यसरी रोएर वा आफ्नो अमूल्य जीवनलाई धिकार्दै चल्दैन। यो संसारका समस्त प्राणीहरूका दाता, अनाथका नाथ र सम्पूर्ण जगतका पालनकर्ता साक्षात भगवान श्रीहरि जगन्नाथ हुनुहुन्छ। यदि हजुरलाई पुत्र चाहिन्छ भने हजुरले ती सर्वेश्वर भक्त वत्सल र ब्रह्माण्डका नायक भगवान नारायणको आराधना र कठोर तपस्या गर्नुहोस्। उहाँको कृपा भएमा यो संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन। उहाँले अवश्य नै हजुरको यो इच्छा पूर्ण गर्नुहुनेछ। तसर्थ चिन्ता त्यागेर पुरुषार्थ गर्नुहोस् र भगवानको शरण लिनुहोस्। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजा दृढ धनवा, आफ्नी धर्मपत्नी गौतमीको यस्तो अत्यन्तै बुद्धिमानी, उत्साहजनक, धर्मसम्मत र विवेकपूर्ण वचन सुनेर ब्राह्मण सुदेवको हृदयमा एउटा नयाँ आशा र दृढ संकल्पको उदय भयो। उनको मनको निराशा क्षणभरमै हराएर गयो र उनले भगवान श्रीहरिको तपस्या गर्ने निश्चय गरे। उनले आफ्नी पत्नीको कुरालाई शिरोधार्य गर्दै उनीसँग विदा लिएर तत्कालै परम पवित्र ताम्रपर्णी नदीको किनारतर्फ प्रस्थान गरे। ताम्रपर्णी नदीको त्यो पावन र एकान्त किनारमा पुगेर सुदेवले पहिले त्यस पुण्य तीर्थको कञ्चन जलमा विधिवत स्नान गरे र आफ्नो शरीर एवं मनलाई शुद्ध बनाए। त्यसपछि उनी नदीको किनारमा एउटा पवित्र स्थानमा कुशको आसन बिछ्याएर पूर्वाभिमुख भई बसे र भगवान श्रीहरि नारायणको दिव्य स्वरूपको ध्यान गर्दै अत्यन्तै कठोर र भयानक तपस्यामा लीन भए। उनको तपस्या कति कठोर थियो भने उनले अन्न र जल पूर्ण रूपमा त्याग गरिदिए। उनी केवल हावा मात्र खाएर वा निराहार रहेर हिउँदको कठ्याङ्ग्री जाडोमा चिसो पानीमा उभिएर वर्षाको मुसलधारी पानी र गर्मीको प्रखर सूर्यको तापलाई आफ्नो शरीरमा सधै निरन्तर भगवानको नाम जपिरहे। यसरी नै त्यो तपोनिधि ब्राह्मण सुदेवले एउटा वा दुईटा वर्ष होइन बरु लगातार 4,000 वर्षसम्म अत्यन्तै उग्र र घोर तपस्या गरे। ए महाराज, उनको त्यो लामो र कठोर तपस्याको प्रभावले गर्दा उनको शरीरबाट एउटा प्रखर तपो अग्नि निस्कन थाल्यो। उनको तपस्याको प्रखर तेज र शक्तिले गर्दा स्वर्ग, मर्त्य, पातल तिनै लोक थरथर काँप्न थाल्यो। स्वर्गका राजा इन्द्र र अन्य देवी देवताहरू सुदेवको यो उग्र तप देखेर अत्यन्तै भयभीत र चिन्तित भए। सबै चराचर जगत उनको तपस्याको ऊर्जाले गर्दा व्याकुल हुन थाल्यो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, जब ब्राह्मणको तपस्या आफ्नो पराकाष्ठामा पुग्यो र उनको उग्र तपले गर्दा ब्रह्माण्ड नै डगमगाउन थाल्यो, तब आफ्ना अनन्य भक्तको त्यो कष्ट र अगाध निष्ठालाई देखेर भगवान श्रीहरिको हृदय करुणाले भरिएर आयो। आफ्ना भक्तहरूलाई सधैँ प्रेम गर्ने र उनीहरूको रक्षा गर्ने ती भक्त वत्सल श्री भगवान अब एक पल पनि वैकुण्ठ लोकमा बस्न सक्नु भएन। उहाँ आफ्ना भक्त सुदेवलाई दर्शन दिनका लागि अत्यन्तै ठूलो वेग र तीव्रताका साथ आफ्नो दिव्य र दूतगामी वाहन गरुडमा सवार भएर तत्कालै ताम्रपर्णी नदीको त्यस पावन किनारमा प्रकट हुनुभयो। श्री नारायण देवर्षि नारद मुनिलाई यो अलौकिक दृश्यको वर्णन गर्दै भन्नुहुन्छ, हे नारदजी, भगवान श्रीहरिको त्यो प्राक

कटेय यति अलौकिक र भव्य थियो कि त्यसको वर्णन गर्न कुनै पनि शब्द पर्याप्त छैनन्। भगवानको शारीरिक कान्ति नयाँ जलले भरिएको कालो मेघ नवीन मेघको समान अत्यन्तै श्याम सुन्दर स्निग्ध र मनमोहक थियो। उहाँका चारवटा विशाल र सुन्दर भुजाहरूमा शङ्ख चक्र गधा र पद्म शोभायमान थियो। उहाँको वक्षस्थलमा कौस्तुभ मणि चम्किरहेको थियो र उहाँले पहेँलो रेशमी वस्त्र पीताम्बर धारण गर्नुभएको थियो। सम्पूर्ण जगतको पालन पोषण र रक्षा गर्न पूर्ण रूपमा समर्थ हुनुभएका ती मुरारी भगवान श्रीहरिको मुखमण्डलमा एउटा अनौठो शान्त र आनन्दित मुस्कान छाइरहेको थियो। उहाँको कमल नयनबाट करुणा र प्रेमको अमृत बर्सिरहेको थियो। जब कठोर तपस्यामा लीन रहेका सुदेव ब्राह्मणले आफ्नो अन्तःकरणमा एउटा अलौकिक प्रकाश महसुस गरे र आफ्ना दुवै आँखाहरू खोले, तब उनले आफ्नो अगाडि साक्षात ब्रह्माण्डका नायक चतुर्भुज रूपधारी भगवान मुकुन्दलाई गरुडमा सवार भएको अवस्थामा देखे। भगवानको त्यो परम सुन्दर तेजस्वी र आनन्दमय स्वरूपको दर्शन पाएपछि सुदेवको हृदयमा हर्ष र आनन्दको यति ठूलो बाढी आयो कि उनी आफ्नो शरीरको सुदबुद नै भुले। उनका आँखाहरूबाट प्रेमार्सुको अविरल धारा बग्न थाल्यो र शरीरका रौँहरू ठाडा ठाडा भए। उनले अत्यन्तै अगाध श्रद्धा प्रेम र कृतज्ञताका साथ भगवान मुकुन्दको चरण कमलमा आफ्नो सम्पूर्ण शरीरलाई दण्ड झैँ भुइँमा बिछ्याएर साष्टाङ्ग दण्डवत प्रणाम गरे। उनले भगवानको चरण स्पर्श गरेर आफ्नो जीवन धन्य भएको महसुस गरे। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिगण, यस प्रकार महर्षि वाल्मीकिले राजा दृढधर्माको अगाडि उनको पूर्वजन्मको त्यो परम पवित्र र आश्चर्यजनक वृत्तान्तको उद्घाटन गर्नुभयो। सुदेव ब्राह्मणको रूपमा राजाले गरेको त्यो 4000 वर्षको घोर तपस्या र भगवान श्रीहरिको त्यो अलौकिक प्राकट्यको कथा सुनेर राजा दृढधर्माको मनको आधा संशय त यही नै मेटियो। तर अब भगवान श्रीहरिले सुदेव ब्राह्मणलाई कुन अद्भुत वरदान दिनुभयो, सुदेवले पुत्र प्राप्त गरेपछि पनि उनको जीवनमा कुन नयाँ मोड आयो र त्यो सुगाको रूपमा आएको जीव वास्तवमा को थियो र त्यसले राजा दृढधनवालाई यो जन्ममा किन सचेत गरायो, यो सम्पूर्ण अलौकिक रहस्यमय र परम पावन वृत्तान्त अब आगामी 15 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा पूर्व जन्म वृत्तान्ते महर्षि वाल्मीकि उपदेश नाम चतुर्दशो अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सदाबहार तथा नैतिक भजनहरूको संग्रह कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अभ्युदयमा। म प्रस्तोता युवेन्द्र। आदरणीय श्रोता, अब म यहाँसँग केही सुमधुर एवं सदाबहार भजनका साथमा रहनेछु।

0: सुनिन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। अबको प्रस्तुतिमा म यहाँलाई केही सदाबहार भजन सुनाउनेछु।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा सदाबहार भजन सुन्दै हुनुहुन्छ।

कार्यक्रम अभ्युदय यो कार्यक्रमको साथमा नेपाल टेलिकम राष्ट्रको संचार। आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा अहिले यहाँ सदाबहार भजन सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अभिदय र कार्यक्रममा केही सदाभार भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुर समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना #14/15# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्र को संचार।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
8: सम्पर्क नम्बर 5320411 9802076888।
9: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
10: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
11: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
10: सेमिनार गोष्ठीका लागि उपयुक्त
11: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
11: सम्पर्क नम्बर
10: 9141470164,
11: 9032445054,
10: 9849528781।

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यो हो एफएम आध्यात्म ज्योति।
1: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार।
3: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ

0: सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा सदाबहार भजन सुन्दै

हवस् त आदरणीय श्रोता, यो सदाभार भजनका साथ साथै कार्यक्रम अभिधेयको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आज शनि सरबार, यहाँको दिन अत्यन्त रमाइलो रहोस्, यही कामनाका साथमा नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र श्री पुरुषोत्तम मासको 14 दिनमा छौ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको चतुर्दश अध्याय।

आदरणीय श्रोता, अब अगाडिको प्रसङ्ग। परम पूजनीय श्री नारायण देवर्षि नारद मुनिलाई अगाडिको पावन प्रसङ्ग सुनाउँदै भन्नुहुन्छ, हे नारद, वनमा त्यस अलौकिक र दिव्य सुगाको मुखबाट त्यो रहस्यमय श्लोक श्रवण गरेपछि राजा दृढधनुवाको जीवनको धारा नै पूर्ण रूपमा बदलिएको थियो। बाहिरबाट हेर्दा उनी आफ्ना सैनिक र प्रजाका सामान्य देखिन्थे, तर उनको अन्तकरणमा एउटा ठूलो वैचारिक आँधी चलिरहेको थियो। उनी आफ्नो राजकीय सुखसयल, वैभव, अतुलनीय धन सम्पत्ति र भव्य राजप्रसादका अभूतपूर्व भोग विलासका बीचमा रहेर पनि आन्तरिक रूपमा अत्यन्तै चिन्ताग्रस्त, अशान्त, विरक्त र उद्विग्न अवस्थामा रहन थालेका थिए। उनी आफ्ना भव्य र सुसज्जित शयन कक्षमा आरामदायी ओछ्यानमा सुत्दा पनि रातभरि निदाउन सक्दैनथे। सुगाले भनेको त्यो एउटै वाक्य, तिमी यस संसारको क्षण भङ्गुर सुखलाई मात्र हेरेर वास्तविक सार वस्तुको विचार किन गर्दैनौ, यो कुराले उनको मुटुमा तीखो काँडो जस्तै बिजिरहेको थियो। महारानी गुणसुन्दरी, उनका चारैजना महापराक्रमी पुत्रहरू र मन्त्रीहरूले पनि राजाको यो बदलिएको मानसिक अवस्था र गम्भीरतालाई नियालिरहेका थिए। तर कसैले पनि उनको यो गहिरो आध्यात्मिक चिन्ताको मूल कारण पत्ता लाउन सकिरहेका थिएनन्। राजा दृढधनुवा दिनरात यही विचारमा मग्न रहन्थे कि आफूलाई प्राप्त भएको यो चक्रवर्ती राज्य, वैभव र सद्गुणी परिवार कुन अज्ञात पुण्यको फल हो र त्यो सुगाले दिएको उपदेशको वास्तविक रहस्य के हो। उनी आफ्नो यो संशय निवारण गर्ने कुनै सच्चा मार्गदर्शकको खोजीमा छटपटाइरहेका थिए। श्री नारायण भन्नुहुन्छ, हे देवर्षि, राजा दृढधनुवा यसरी नै चिन्ताको अगाध सागरमा डुबेर दिन रात छटपटाइरहेको समयमा एक दिन उनको परम भाग्यले गर्दा साक्षात ब्रह्मर्षि, त्रिकालदर्शी र रामायणका रचयिता महर्षि वाल्मीकि उनको राजधानीमा अचानक आगमन भयो। महर्षि वाल्मीकिको शरीरबाट एउटा अलौकिक ब्रह्म तेज र शान्तिको आभा निस्किरहेको थियो। उनको जटा र शान्त मुद्राले सम्पूर्ण वातावरणलाई नै पवित्र बनाइदिएको थियो। जब राजा दृढधनुवाले आफ्ना गुप्तचर र द्वारपालहरूबाट परम पूजनीय महर्षि वाल्मीकि आफ्नो राजप्रसादको ढोकामा आइपुग्नु भएको सुखद समाचार सुने, तब उनी आफ्नो राजकीय आसन र सिंहासनबाट तत्कालै जुरुक्कै उठे र उनले आफ्नो राजसी अहंकार, मुकुट र मर्यादालाई एकातिर पन्छाएर अत्यन्तै हतार हतार र श्रद्धापूर्वक अगाडि बढेर महर्षिको स्वागत गरे। राजाले महर्षि वाल्मीकिको दिव्य चरण कमलमा पूर्ण भक्तिका साथ साष्टाङ्ग दण्डवत प्रणाम गरे। उनले महर्षिलाई आदरपूर्वक राजप्रसादको भित्र ल्याएर एउटा उत्तम र पवित्र आसनमा विराजमान गराए। राजाले आफ्नी पत्नी महारानी गुणसुन्दरी र पुत्रहरूसहित महर्षिको चरण पखालेर त्यो चरणामृत आफ्नो शिरमा धारण गरे। उनले अनेक प्रकारका सुगन्धित फूल, अर्घ र सात्विक सामग्रीद्वारा महर्षि वाल्मीकिको विधिवत पूजा अर्चना गरे। जब महर्षि वाल्मीकि आसनमा शान्त र प्रसन्न मुद्रामा विराजमान हुनुभयो, तब उहाँले राजा दृढधनुवाको मुखमण्डलमा एउटा अदृश्य चिन्ता, उदासी र गम्भीरताको छाया देख्नुभयो। राजाको बाहिरी व्यवहार शान्त र विनम्र भए तापनि उनको भित्री मन कुनै संशयले ग्रस्त छ भन्ने कुरा त्रिकालदर्शी महर्षिले आफ्नो दिव्य दृष्टिले क्षणभरमै बुझिहाल्नुभयो। महर्षि वाल्मीकिले राजालाई सान्त्वना दिँदै अत्यन्तै मधुर, गम्भीर र कल्याणकारी स्वरमा सम्बोधन गरेर भन्नुभयो, हे राजन दृढधनुवा, तिमी सूर्यवंशका एक परम धर्मात्मा, न्यायी र प्रजाहितेशी राजा हो। तिम्रो राज्यमा सबै प्रकारको सुख र समृद्धि छ, तर आज म तिम्रो यो मुखमण्डलमा एउटा अनौठो उदासी र गहिरो चिन्ताको भाव देखिरहेको छु। तिम्रो यो विशाल राजप्रसादको वैभवले पनि तिम्रो मनलाई शान्ति दिन सकिरहेको छैन जस्तो देखिन्छ। हे महाराज, तिम्रो मनमा जुनसुकै कुराको चिन्ता, संशय वा व्याकुलता भए तापनि तिमी मलाई आफ्नो हितैषी सम्झिएर बिना कुनै सङ्कोच र डर स्पष्ट रूपमा भन,
तिम्रो यो मानसिक कष्टको कारण के हो? मलाई सबै वृत्तान्त बताऊ, म तिम्रो त्यो दुःख निवारण गर्ने प्रयास गर्नेछु। महर्षि वाल्मीकिको यस्तो अत्यन्तै करुणामय, हितकारी र न्यानो वचन सुनेर राजा दृढ धनुवाको आँखामा आँसु भरिएर आए। उनले पुनः एकपटक महर्षिको चरणमा शिर नुराए र दुवै हात जोडेर अत्यन्तै विनम्र स्वरमा विन्ती गरे। हे परम पूजनीय त्रिकालदर्शी महामुनि, हजुरका यी पवित्र चरणहरूको असीम कृपा र आशीर्वादले गर्दा मेरो यस राज्यमा कुनै पनि कुराको अभाव छैन। मलाई भौतिक रूपमा संसारका समस्त सुख, ऐश्वर्य, भोग र उत्तम परिवार प्राप्त भएको छ। परन्तु हे श्रेष्ठ ब्राह्मण, मेरो मनको भित्री कुनामा एउटा यस्तो ठुलो र भयानक संशयले जन्म लिएको छ, जसले मेरो दिनको भोग र रातको निन्द्रा पूर्ण रूपमा विराम गरिदिएको छ। हे गुरुदेव, केही दिन अगाडि म शिकार खेल्नका लागि घना वनमा गएको थिएँ। त्यहाँ पानी पिएर एउटा विशाल वट वृक्षको फेदमा एक्लै बसिरहेको बेला एउटा अलौकिक र दिव्य सुगा उडेर आयो। त्यस सुगाले मानिसको जस्तै प्रष्ट वाणीमा मलाई एउटा यस्तो श्लोक सुनायो, जसले मेरो अन्तकरणलाई पुरै हल्लाइदियो। त्यसले भन्यो कि म यस धरतीको क्षणिक सुखमा भुलेर वास्तविक जीवनको सार वस्तुको विचार गरिरहेको छैन। हे महाभाग, त्यस सुगाको त्यो रहस्यमय वचन मेरो हृदयमा एउटा तिखो र विशालो सुल जस्तै गढेर बसिरहेको छ। म जति प्रयास गरे पनि त्यस पीडाबाट मुक्त हुन सकिरहेको छैन। कृपा गरेर हजुरको ज्ञानको शक्तिले मेरो मनमा रहेको यो गम्भीर भ्रम र संशयको सुललाई सधैँका लागि निकालेर फ्याँकिदिनुहोस् र मलाई शान्ति प्रदान गर्नुहोस्। राजा दृढ धनुवाको यस्तो आर्तनाद र निष्कपट प्रार्थना सुनेपछि महर्षि वाल्मीकिले आफ्ना आँखाहरू बन्द गरेर केही क्षणका लागि ध्यानमग्न हुनुभयो। उहाँले आफ्नो दिव्य योग दृष्टिद्वारा राजाको भूत, वर्तमान र भविष्यको सम्पूर्ण चक्रलाई निहाल्नुभयो। केही समयपछि महर्षिले आफ्ना नेत्रहरू खोल्नुभयो र उहाँको मुखमण्डलमा एउटा सन्तोषको भाव छायो। महर्षि वाल्मीकिले राजालाई हेर्दै भन्नुभयो, हे राजा दृढ धनुवा, तिमी जुन सुगाको वचनले चिन्तित भइरहेका छौ त्यो कुनै साधारण घटना होइन। त्यो तिम्रो पूर्वजन्मको कर्मको लेखा जोखासँग जोडिएको छ। सुन, म तिम्रो पूर्वजन्मको त्यो परम दृढ धनुवा, तिमी जुन सुगाको वचनले चिन्तित भइरहेका छौ त्यो कुनै साधारण घटना होइन। त्यो तिम्रो पूर्वजन्मको कर्मको लेखा जोखासँग जोडिएको छ। सुन, म तिम्रो पूर्वजन्मको त्यो परम पवित्र र विस्मयकारी इतिहास सुनाउँछु, जसले तिम्रो मनको सबै संशयलाई क्षणभरमै नष्ट गरिदिनेछ। हे महाराज, तिमी आफ्नो पूर्वजन्ममा यस सूर्य वंशका राजा थिएनौ। पूर्वजन्ममा तिम्रो जन्म भारतवर्षको दक्षिण दिशामा अवस्थित परम पावन द्रविड देश दक्षिण भारतमा एउटा अत्यन्तै कुलीन, सदाचारी र वेदपाठी ब्राह्मणको घरमा भएको थियो। तिम्रो जन्म प्रसिद्ध र पवित्र ताम्रपर्णी नदीको सुन्दर किनारमा बसेको एउटा सानो गाउँमा भएको थियो। त्यो जन्ममा तिम्रो नाम सुदेव थियो। ब्राह्मण सुदेवका रूपमा तिमी अत्यन्तै धार्मिक, सत्यवादी, दयालु, कर्तव्यपरायण र सधैँ धर्मको मार्गमा हिँड्ने व्यक्ति थियौ। तिम्रो सबैभन्दा ठूलो विशेषता के थियो भने तिम्रो मनमा लोभ वा लालसा अलिकति पनि थिएन। तिमीलाई आफ्नो जीवनयापनका लागि जति पनि प्राप्त हुन्थ्यो, जति पनि अन्न वा धन सन्तुष्टिका साथ मिल्दथ्यो, तिमी त्यसैमा ईश्वरको कृपा सम्झिएर परम प्रसन्न रहन्थ्यौ। तिमी कहिले कसैसँग बढी माग गर्दैनथ्यौ र आफ्नो ब्राह्मण धर्मको निष्ठापूर्वक पालन गर्दथ्यौ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, त्यस जन्ममा तिम्री धर्मपत्नी पनि तिमी जस्तै परम सुशीला, उत्तम गुणहरूले युक्त पतिव्रता र साध्वी नारी थिइन्। उनी प्रसिद्ध महर्षि गौतमकी पुत्री थिइन् र उनको नाम गौतमी थियो। गौतमीले आफ्नो माइतको उच्च संस्कार र मर्यादा अनुसार सुदेवको घरलाई एउटा मन्दिर जस्तै बनाएकी थिइन्। उनी आफ्ना पति सुदेवलाई साक्षात ईश्वर मानेर दिनरात उनको सेवा र गृहस्थीको काममा लिन रहन्थिन्।
ब्राह्मण सुदेव र उनकी पत्नी गौतमी ताम्रपर्णी नदीको किनारमा आफ्नो सानो कुटीमा गृहस्थ आश्रमका समस्त नियम धर्म अतिथि संस्कार र देव कार्यहरूको पालन गर्दै सुखपूर्वक बसिरहेका थिए। यसरी गृहस्थ धर्मको पालन गर्दै उनीहरूको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनीहरू बुढ्यौलीतर्फ ढल्कन थाले, तर उनीहरूको जीवनमा एउटा धेरै ठूलो दुःख र अभाव थियो। यति लामो समय बितिसक्दा पनि उनीहरूको कुटीमा कुनै सन्तानको जन्म भएको थिएन। उनीहरू पूर्ण रूपमा निसन्तान थिए। सन्तान नभएका कारण उनीहरूको घर सधैँ सुनसान रहन्थ्यो र उनीहरूको मनभित्रभित्रै एउटा गहिरो शून्यता र रोदनले भरिएको थियो। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन दृढधनुवा, एक दिनको कुरा हो, ब्राह्मण सुदेव आफ्नो नित्य कर्म र पूजापाठ सकेर आफ्नो आसनमा थकित भएर बसिरहेका थिए। उनकी परम पतिव्रता पत्नी गौतमी आफ्ना थाकेका पतिको खुट्टा मिच्दै र आदरपूर्वक उनको सेवा गरिरहेकी थिइन्। आफ्नी पत्नीको अनुहारमा रहेको उदासी र आफ्नो वृद्ध अवस्थालाई हेरेर सुदेवको हृदय अचानक गहिरो दुःख र निराशाले भरिएर आयो। उनको अन्तःकरणको पीडा आँसु बनेर बाहिर निस्कियो। त्यो थकित र दुखी ब्राह्मणले लामो श्वास फेर्दै आफ्नी सुन्दरी पत्नी गौतमीलाई हेरेर करुण स्वरमा भन्न थाल्यो, हे सुन्दरी, हे मेरो सुख दुःखकी साथी गौतमी, यस चराचर संसारमा सन्तानको सुखभन्दा ठूलो र उत्तम अर्को कुनै पनि सुख छैन। शास्त्रमा बताइएको छ कि मनुष्यले यस लोकमा जतिसुकै जप तप व्रत

दान गरे तापनि यदि उसको घरमा असल सन्तान छैन भने उसको परलोक सुध्रिदैन। तपस्या र दानको पुण्यबाट उत्पन्न भएको पुत्रले आफ्ना माता पिताको मृत्युपछि पिण्ड दान र तर्पण गरेर उनीहरूलाई परलोकमा र नरकको कष्टबाट मुक्ति दिएर उत्तम लोकमा सुख प्रदान गर्दछ। एउटा शुद्ध पवित्र र उच्च वंशमा उत्पन्न भएको सन्ततिले यस धरतीमा बस्दा पनि माता पिताको सेवा गरेर सुख दिन्छ र मृत्युपछि पनि उद्धार गरेर परलोक सुधार्छ। तर हे गौतमी, मेरो भाग्य कति खोटो छ। म यस्तो श्रेष्ठ र पवित्र सन्तति प्राप्त गर्न पूर्ण रूपमा असफल भएँ। मेरो यो वृद्ध अवस्था आइसकेको छ, तर मेरो यो कुटीमा मलाई पिता भनेर बोलाउने कोही छैन। जब म यो कुरा विचार गर्छु, तब मलाई आफ्नो यो जीवन नै पूर्ण रूपमा व्यर्थ र बोझ भए जस्तो लाग्छ। मेरो यो जीवनको अब कुनै अर्थ र औचित्य छैन। मैले आफ्नो कुनै पुत्रलाई वेदको अध्ययन गराउन पाइन, न त मैले कुनै पुत्रको विवाह आदि शुभ कार्य गरेर आफ्नो पितृ ऋणबाट मुक्त हुने अवसर नै पाएँ। सन्तान बिनाको यो घर साह्रै सुनसान छ, तसर्थ मेरो यो सन्तानहीन जन्म पूर्ण रूपमा व्यर्थ भएको छ। अब मलाई लामो आयु जिउने अलिकति पनि इच्छा छैन। यो आयु मलाई प्रिय लाग्दैन। ब्राह्मण सुदेव आफ्नो मनको व्यथालाई आफ्नो पत्नीको सामुन्ने पीडादायक तरिकाबाट व्यक्त गर्दै भन्छन्। यसरी सन्तानहीन भएर अपमान र दुःखको जीवन जिउनुभन्दा त मेरो मृत्यु शीघ्र नै भइदिए कति राम्रो हुन्थ्यो। म मर्न तयार छु, तर यो रित्तो जीवन मलाई चाहिँदैन। यसरी सुदेवले आफ्नो हृदयको गहिरो पीडा पोख्दै आफ्नी पत्नीका सामु धरधरी रोएर विलाप गर्न थाले। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, आफ्ना परम पूजनीय पतिका यस्ता अत्यन्तै निराशजनक करुण र आत्मग्लानीले भरिएका वचनहरू सुनेर त्यो परम सुन्दरी र बुद्धिमानी साध्वी गौतमीको हृदयमा पनि अत्यन्तै गहिरो दुःख र पीडा भयो। तर उनी साधारण नारी थिइनन्, उनी महर्षि गौतमकी पुत्री थिइन्। त्यसैले सङ्कटको घडीमा कसरी धैर्य धारण गर्नुपर्छ र पतिलाई कसरी सही मार्ग देखाउनु पर्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा थियो। उनले आफ्ना आँखाहरूको आँसुलाई पोछिन् र आफ्ना पतिको हातलाई आफ्नो हातमा लिएर अत्यन्तै प्रेम आदर र दृढताका साथ सम्झाउन थालिन्। गौतमीले भनिन्, हे मेरा प्राणेश्वर, हे मेरा सर्वस्व, कृपा गरेर हजुरको मुखबाट यस्ता तुच्छ कायर र निराशाजनक वाक्यहरू ननिकाल्नुहोस्। हजुर जस्तो परम ज्ञानी शास्त्रको मर्म बुझेको भगवान श्रीहरिको अनन्य भक्त पुरुषको मुखबाट यस्तो दीनहीनताको कुरा सुन्नु मेरो लागि ठूलो कष्टको कुरा हो। जो साँच्चीकै वैष्णव हुन्छन्, जो भगवानका सूर्यवीर र अनन्य भक्त हुन्छन्, उनीहरू जीवनको कुनै पनि कठिन परिस्थिति वा अभावमा कहिले पनि निराश वा हतोत्साही हुँदैनन्। उनीहरूले ईश्वरको इच्छामा कहिले शङ्का गर्दैनन्। हे पूजनीय विप्रदेव, हजुर त सधैँ सत्य धर्म र सदाचारको मार्गमा तत्पर रहनुभएको छ। हजुरको पवित्र आचरण र धर्मको बलले गर्दा हजुरले त यसै पनि स्वर्गलोक जितिसक्नु भएको छ। हजुरको यो दिव्य जीवन कसरी व्यर्थ हुन सक्छ? कदापि हुन सक्दैन। यदि हजुरको मनमा पुत्र प्राप्तिको यदि धेरै तीव्र इच्छा र अभिलाषा छ भने यसरी रोएर वा आफ्नो अमूल्य जीवनलाई धिकार्दै चल्दैन। यो संसारका समस्त प्राणीहरूका दाता, अनाथका नाथ र सम्पूर्ण जगतका पालनकर्ता साक्षात भगवान श्रीहरि जगन्नाथ हुनुहुन्छ। यदि हजुरलाई पुत्र चाहिन्छ भने हजुरले ती सर्वेश्वर भक्त वत्सल र ब्रह्माण्डका नायक भगवान नारायणको आराधना र कठोर तपस्या गर्नुहोस्। उहाँको कृपा भएमा यो संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन। उहाँले अवश्य नै हजुरको यो इच्छा पूर्ण गर्नुहुनेछ। तसर्थ चिन्ता त्यागेर पुरुषार्थ गर्नुहोस् र भगवानको शरण लिनुहोस्। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजा दृढ धनवा, आफ्नी धर्मपत्नी गौतमीको यस्तो अत्यन्तै बुद्धिमानी, उत्साहजनक, धर्मसम्मत र विवेकपूर्ण वचन सुनेर ब्राह्मण सुदेवको हृदयमा एउटा नयाँ आशा र दृढ संकल्पको उदय भयो। उनको मनको निराशा क्षणभरमै हराएर गयो र उनले भगवान श्रीहरिको तपस्या गर्ने निश्चय गरे। उनले आफ्नी पत्नीको कुरालाई शिरोधार्य गर्दै उनीसँग विदा लिएर
तत्कालै परम पवित्र ताम्रपर्णी नदीको किनारतर्फ प्रस्थान गरे। ताम्रपर्णी नदीको त्यो पावन र एकान्त किनारमा पुगेर सुदेवले पहिले त्यस पुण्य तीर्थको कञ्चन जलमा विधिवत स्नान गरे र आफ्नो शरीर एवं मनलाई शुद्ध बनाए। त्यसपछि उनी नदीको किनारमा एउटा पवित्र स्थानमा उसको आसन बिछ्याएर पूर्वाभिमुख भई बसे र भगवान श्रीहरि नारायणको दिव्य स्वरूपको ध्यान गर्दै अत्यन्तै कठोर र भयानक तपस्यामा लीन भए। उनको तपस्या कति कठोर थियो भने उनले अन्न र जल पूर्ण रूपमा त्याग गरिदिए। उनी केवल हावा मात्र खाएर वा निराहार रहेर हिउँदको कठ्याङ्ग्री जाडोमा चिसो पानीमा उभिएर वर्षाको मुसलधारी पानी र गर्मीको प्रखर सूर्यको तापलाई आफ्नो शरीरमा सधैँ निरन्तर भगवानको नाम जपिरहे। यसरी नै त्यो तपोनिधि ब्राह्मण सुदेवले एउटा वा दुईटा वर्ष होइन बरु लगातार 4,000 वर्षसम्म अत्यन्तै उग्र र घोर तपस्या गरे। ए महाराज, उनको त्यो लामो र कठोर तपस्याको प्रभावले गर्दा उनको शरीरबाट एउटा प्रखर तपो अग्नि निस्कन थाल्यो। उनको तपस्याको प्रखर तेज र शक्तिले गर्दा स्वर्ग मर्त्य पातल तिनै लोक थर थर काँप्न थाल्यो। स्वर्गका राजा इन्द्र र अन्य देवी देवताहरू सुदेवको यो उग्र तप देखेर अत्यन्तै भयभीत र चिन्तित भए। सबै चराचर जगत उनको तपस्याको ऊर्जाले गर्दा व्याकुल हुन थाल्यो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, जब ब्राह्मणको तपस्या आफ्नो पराकाष्ठामा पुग्यो र उनको उग्र तपले गर्दा ब्रह्माण्ड नै डगमगाउन थाल्यो, तब आफ्ना अनन्य भक्तको त्यो कष्ट र अगाध निष्ठालाई देखेर भगवान श्रीहरिको हृदय करुणाले भरिएर आयो। आफ्ना भक्तहरूलाई सधैँ प्रेम गर्ने र उनीहरूको रक्षा गर्ने ती भक्त वत्सल श्री भगवान अब एक पल पनि वैकुण्ठ लोकमा बस्न सक्नु भएन। उहाँ आफ्ना भक्त सुदेवलाई दर्शन दिनका लागि अत्यन्तै ठूलो वेग र तीव्रताका साथ आफ्नो दिव्य र दूतगामी वाहन गरुडमा सवार भएर तत्कालै ताम्रपर्णी नदीको त्यस पावन किनारमा प्रकट हुनुभयो। श्री नारायण देवर्षि नारद मुनिलाई यो अलौकिक दृश्यको वर्णन गर्दै भन्नुहुन्छ, हे नारदजी, भगवान श्रीहरिको त्यो प्राकट्य यति अलौकिक र भव्य थियो कि त्यसको वर्णन गर्न कुनै पनि शब्द पर्याप्त छैनन्। भगवानको शारीरिक कान्ति नयाँ जलले भरिएको कालो मेघ नवीन मेघको समान अत्यन्तै श्याम सुन्दर स्निग्ध र मनमोहक थियो। उहाँका चारवटा विशाल र सुन्दर भुजाहरूमा शङ्ख चक्र गधा र पद्म शोभायमान थियो। उहाँको वक्षस्थलमा कौस्तुभ मणि चम्किरहेको थियो र उहाँले पहेँलो रेशमी वस्त्र पीताम्बर धारण गर्नुभएको थियो। सम्पूर्ण जगतको पालन पोषण र रक्षा गर्न पूर्ण रूपमा समर्थ हुनुभएका ती मुरारी भगवान श्रीहरिको मुखमण्डलमा एउटा अनौठो शान्त र आनन्दित मुस्कान छाइरहेको थियो। उहाँको कमल नयनबाट करुणा र प्रेमको अमृत बर्सिरहेको थियो। जब कठोर तपस्यामा लीन रहेका सुदेव ब्राह्मणले आफ्नो अन्तकरणमा एउटा अलौकिक प्रकाश महसुस गरे र आफ्ना दुवै आँखाहरू खोले, तब उनले आफ्नो अगाडि साक्षात ब्रह्माण्डका नायक चतुर्भुज रूपधारी भगवान मुकुन्दलाई गरुडमा सवार भएको अवस्थामा देखे। भगवानको त्यो परम सुन्दर तेजस्वी र आनन्दमय स्वरूपको दर्शन पाएपछि सुदेवको हृदयमा हर्ष र आनन्दको यति ठूलो बाढी आयो कि उनी आफ्नो शरीरको सुदबुद नै भुले। उनका आँखाहरूबाट प्रेमार्सुको अविरल धारा बग्न थाल्यो र शरीरका रौँहरू ठाडा ठाडा भए। उनले अत्यन्तै अगाध श्रद्धा प्रेम र कृतज्ञताका साथ भगवान मुकुन्दको चरण कमलमा आफ्नो सम्पूर्ण शरीरलाई दण्ड झैँ भुइँमा बिछ्याएर साष्टाङ्ग दण्डवत प्रणाम गरे। उनले भगवानको चरण स्पर्श गरेर आफ्नो जीवन धन्य भएको महसुस गरे। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिगण, यस प्रकार महर्षि वाल्मीकिले राजा दीर्णधर्माको अगाडि उनको पूर्वजन्मको त्यो परम पवित्र र आश्चर्यजनक वृत्तान्तको उद्घाटन गर्नुभयो।
सुदेव ब्राह्मणको रूपमा राजाले गरेको त्यो 4000 वर्षको घोर तपस्या र भगवान श्रीहरिको त्यो अलौकिक प्राकट्यको कथा सुनेर राजा दृढधर्माको मनको आधा संशय त यही नै मेटियो। तर अब भगवान श्रीहरिले सुदेव ब्राह्मणलाई कुन अद्भुत वरदान दिनुभयो, सुदेवले पुत्र प्राप्त गरेपछि पनि उनको जीवनमा कुन नयाँ मोड आयो र त्यो सुगाको रूपमा आएको जीव वास्तवमा को थियो र त्यसले राजा दृढ धनवालाई यो जन्ममा किन सचेत गरायो, यो सम्पूर्ण अलौकिक रहस्यमय र परम पावन वृत्तान्त अब आगामी 15 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा पूर्व जन्म वृत्तान्ते महर्षि वाल्मीकि उपदेश नाम चतुर्दशो अध्याय सम्पूर्ण। जय श्रीमन् नारायण, जय श्री हरि।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736। सिल्वर स्टेट, सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट, एउटै छानामुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
7: भजन सुमिरन सुमिरन अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल प्यालेस शुक्रपथ न्यू रोड न्यू रोड। आदरणीय श्रोता, यी प्रायोजित सन्देशहरू पछाडि पुनः यहाँलाई स्वागत छ र अहिले यहाँ सुन्दै हुनुहुन्छ सुनका असली गहनाहरूको निमित्त प्रसिद्ध जय माता दी गोल प्यालेसको प्रायोजनमा कार्यक्रम भजन सुमिरनमा केही सुमिर भजनहरू।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरु कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्साघर चामल स्वाद आज पनि उस्तै
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
4: सम्पर्क 9800183007
5: क्याप्टेन रेग्मीज फार्म हाउस
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस
6: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली
6: सम्पर्क नम्बर
5: 9141470164
6: 9032445054
5: 9849528781
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8

भजन सुमिरन सुमिरन अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल प्यालेस शुक्रपथ न्यू रोड न्यू रोड शुद्धताको सुनौलो परम्परा जय माता दी गोल प्यालेस शुक्रपथ न्यू रोडको प्रायोजनमा रहेको यस कार्यक्रम भजन सुमिरनमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमिर भजनहरू।

त आदरणीय श्रोता, आजको निमित्त कार्यक्रम भजन सुमिरनको समय यति नै। जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोडको प्रायोजनमा रहेको यस कार्यक्रमबाट म सभ्यता तिवारी, हाम्रा प्राविधिक सहयोगी एवं यतिन्जेलसम्मको हाम्रो यो प्रस्तुतिलाई सुनिदिनुहुने यहाँलाई धन्यवाद दिँदै बिदा माग्दछु। अध्यात्म ज्योतिको यस पछाडिको प्रस्तुतिमा प्रस्तुता युवेन्द्रको साथमा यहाँ रहनुहुनेछ। कार्यक्रम सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम भजन श्रृङ्खलामा म प्रस्तोता युवेन्द्र। अबको यो प्रस्तुतिमा म यहाँसँग केही लोकप्रिय भजनका साथमा रहनेछु।

0: अरू भजनका साथमा भजन श्रृङ्खलामा हुनुहुन्छ। एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: र बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौ।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
8: सम्पर्क नम्बर 5320411 9802076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हुनुहुन्छ।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृंखला र कार्यक्रममा अहिले यहाँ केही सुमधुर एवं लोकप्रिय भजनहरू सुन्दै हुनुहुन्छ।

0: सुन रो समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखाना में निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामान।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाड़ी र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हुनुहुन्छ।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृङ्खला र कार्यक्रममा अहिले यहाँ लोकप्रिय एवं सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू

0: अहिले यहाँहरू मधुर भजनका साथमा भजन श्रृङ्खलामा हुनुहुन्छ।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृङ्खला र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

अवस्था आदरणीय श्रोता अजन श्रृंखलाको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय म प्रस्तुता युवेन्द्र कार्यक्रमबाट बिदा माग्दछु। यस पछाडिको कार्यक्रममा यहाँले आज शनिबारको विशेष प्रस्तुति जीवन दर्शन सम्बन्धी प्रवचनहरू सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
8: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान।

0: घण्टाको यात्रामा पुग्न सकिने
1: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू
0: सेमिनार गोष्ठीका लागि उपयुक्त
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान

0: Jyoti.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 248.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: Together, we deliver.

0: ரசாவேல் சுச்சப்பாட்டி கடபடு கடபடு பேட்டு கடபடு ஜப பேட்டு கடபடு சபை திர ஹடபடு
1: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
2: त्यसैले
3: शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
8: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
7: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट। लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
9: पिक्सी फर द कम्फर्टेबल यु।
10: ऐसे

1048.

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: लगायत भाँडाहरू, विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस, न त ठगिने डर न मिसावटको चिन्ता, हरेक सामानमा 100% शुद्धताको
1: टेलरिङ सेन्टर,
2: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032454,
3: 9849528781।
5: One oh four eight.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 104.8.
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
2: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
3: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
2: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
4: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
5: ल लिनुहोस्
4: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
5: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ
6: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
9: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
10: सम्पर्क नम्बर 5320411 98026788
8: जे जे ज्वेलर्स शुद्धताको पहिचान
11: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
12: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
11: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
13: पिक्सी फर द कम्फर्टेबल यु
14: बहनों और भाइयों आइए फिर एक बार गीत वाला की छाव में
15: भाई आज के इस में आगे चलकर आर पार की हीरोइन श्यामा भी आएंगी जरा इंतजार कीजिए हैं और अब ये देखिए 1954 की पहली गीतमाला वार्षिक संगीत छड़ी की पायदान नंबर 2 की यादें उभर रही हैं कहिए सा पहचानी ना आपने फिल्म नागिन की बीन भाई उस गीत ने कैसे कैसे रिकॉर्ड तोड़ दिए थे इसका जिक्र गीतमाला की छाव में के अगले वॉल्यूम में होगा मगर उस गीत के बारे में एक अमर सवाल ऐसा है कि आज तक कोई भी उसका जवाब नहीं दे सका वो सवाल यह है कि जब नागिन के इस गीत में बज रही थी बीन तो गीत ये क्यों कह रहा था कि कौन बजाए बांसुरिया

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर

0: 104.8.
1: Setkol lagi.
2: You got to cool down, relax.
1: Stress to tailoring.
2: Take it easy.
3: Cheer, pari cheer. Yaha. Stress to tailoring.
2: Take it easy.
4: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
4: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
5: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइ पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले
6: शुद्धता नै खोजौँ।
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9820076888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
12: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर।
11: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
13: पिक्सी फर द कम्फर्टेबल यु।
14: कम्फर्टेबल यु।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42

0: उनीहरूलाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: सिन्स 1975।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
1: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ। गति

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8.

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM Fiji 104.8 MHz.
1: Before you, in fact, coming up next up.
0: FM Fiji 104.8 MHz.

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8.
1: FM 104.8 मेगाहर्ज मा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 megahertz.
1: FM 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट। दशमलव आठ मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: पैलेस, सुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4223745 4223745, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

Okay.

0: रिवर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
0: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
1: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227545356।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 9800 76888
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो भगाऊ।
3: FM AJ 104.8 MHz।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: नमस्कार।
1: कहिए क्या सुनेंगे आप?
2: FM AJ 104.8

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड्न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
8: सम्पर्क नम्बर 5320411 98026788
9: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: हामीता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता

0: क्लास का पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
1: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता।
2: 16 प्राकृतिक तत्त्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान, कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे हैप्पी एंड जॉयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

1048. Four eight.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

6 बज्यो। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण प्रारम्भ हुन्छ। एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या। ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या।

इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा।

0: सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9820076888।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति सन्ध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 स्टुडियोको टेलिफोन नम्बर 4525401 फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
7: सम्पर्क नम्बर 5320411, 9808300088।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
8: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुनसर समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टि को लागि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा।

0: मा सम्पर्क गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ।
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
11: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
12: सम्पर्क नम्बर 5320411, 9800076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
13: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
14: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
13: सेमिनार गोष्ठीका लागि उपयुक्त
14: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
14: सम्पर्क नम्बर
13: 9141470164,
14: 9032345054,
13: 9049528781।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525

आत्म ज्योति 104.8 मेगाहर्ज को संध्याकालीन प्रसारण में कार्यक्रम भक्ति संध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टूडियो को टेलीफोन नंबर 45

आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र श्री पुरुषोत्तम मासको 14 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको चतुर्दश अध्याय।

आदरणीय श्रोता, अब अगाडिको प्रसङ्ग। परम पूजनीय श्री नारायण देवर्षि नारद मुनिलाई अगाडिको पावन प्रसङ्ग सुनाउँदै भन्नुहुन्छ, हे नारद, वनमा त्यस अलौकिक र दिव्य सुगाको मुखबाट त्यो रहस्यमय श्लोक श्रवण गरेपछि राजा दृढधनुवाको जीवनको धारा नै पूर्ण रूपमा बदलिएको थियो। बाहिरबाट हेर्दा उनी आफ्ना सैनिक र प्रजाका सामान्य देखिन्थे, तर उनको अन्तकरणमा एउटा ठूलो वैचारिक आँधी चलिरहेको थियो। उनी आफ्नो राजकीय सुखसयल, वैभव, अतुलनीय धन सम्पत्ति र भव्य राजप्रसादका अभूतपूर्व भोग विलासका बीचमा रहेर पनि आन्तरिक रूपमा अत्यन्तै चिन्ताग्रस्त, अशान्त, विरक्त र उद्विग्न अवस्थामा रहन थालेका थिए। उनी आफ्ना भव्य र सुसज्जित शयन कक्षमा आरामदायी ओछ्यानमा सुत्दा पनि रातभरि निदाउन सक्दैनथे। सुगाले भनेको त्यो एउटै वाक्य, तिमी यस संसारको क्षण भङ्गुर सुखलाई मात्र हेरेर वास्तविक सार वस्तुको विचार किन गर्दैनौ, यो कुराले उनको मुटुमा तीखो काँडो जस्तै बिझिरहेको थियो। महारानी गुणसुन्दरी, उनका चारैजना महापराक्रमी पुत्रहरू र मन्त्रीहरूले पनि राजाको यो बदलिएको मानसिक अवस्था र गम्भीरतालाई नियालिरहेका थिए। तर कसैले पनि उनको यो गहिरो आध्यात्मिक चिन्ताको मूल कारण पत्ता लाउन सकिरहेका थिएनन्। राजा दृढधनुवा दिनरात यही विचारमा मग्न रहन्थे कि आफूलाई प्राप्त भएको यो चक्रवर्ती राज्य, वैभव र सद्गुणी परिवार कुन अज्ञात पुण्यको फल हो र त्यो सुगाले दिएको उपदेशको वास्तविक रहस्य के हो। उनी आफ्नो यो संशय निवारण गर्ने कुनै सच्चा मार्गदर्शकको खोजीमा छटपटाइरहेका थिए। श्री नारायण भन्नुहुन्छ, हे देवर्षि, राजा दृढधनुवा यसरी नै चिन्ताको अगाध सागरमा डुबेर दिन रात छटपटाइरहेको समयमा एक दिन उनको परम भाग्यले गर्दा साक्षात ब्रह्मर्षि, त्रिकालदर्शी र रामायणका रचयिता महर्षि वाल्मीकि उनको राजधानीमा अचानक आगमन भयो। महर्षि वाल्मीकिको शरीरबाट एउटा अलौकिक ब्रह्म तेज र शान्तिको आभा निस्किरहेको थियो। उनको जटा र शान्त मुद्राले सम्पूर्ण वातावरणलाई नै पवित्र बनाइदिएको थियो। जब राजा दृढधनुवाले आफ्ना गुप्तचर र द्वारपालहरूबाट परम पूजनीय महर्षि वाल्मीकि आफ्नो राजप्रसादको ढोकामा आइपुग्नु भएको सुखद समाचार सुने, तब उनी आफ्नो राजकीय आसन र सिंहासनबाट तत्कालै जुरुक्कै उठे र उनले आफ्नो राजसी अहंकार, मुकुट र मर्यादालाई एकातिर पन्छाएर अत्यन्तै हतार हतार र श्रद्धापूर्वक अगाडि बढेर महर्षिको स्वागत गरे। राजाले महर्षि वाल्मीकिको दिव्य चरण कमलमा पूर्ण भक्तिका साथ साष्टाङ्ग दण्डवत प्रणाम गरे। उनले महर्षिलाई आदरपूर्वक राजप्रसादको भित्र ल्याएर एउटा उत्तम र पवित्र आसनमा विराजमान गराए। राजाले आफ्नी पत्नी महारानी गुणसुन्दरी र पुत्रहरूसहित महर्षिको चरण पखालेर त्यो चरणामृत आफ्नो शिरमा धारण गरे। उनले अनेक प्रकारका सुगन्धित फूल, अर्घ र सात्विक सामग्रीद्वारा महर्षि वाल्मीकिको विधिवत पूजा अर्चना गरे। जब महर्षि वाल्मीकि आसनमा शान्त र प्रसन्न मुद्रामा विराजमान हुनुभयो, तब उहाँले राजा दृढधनुवाको मुखमण्डलमा एउटा अदृश्य चिन्ता, उदासी र गम्भीरताको छाया देख्नुभयो। राजाको बाहिरी व्यवहार शान्त र विनम्र भए तापनि उनको भित्री मन कुनै संशयले ग्रस्त छ भन्ने कुरा त्रिकालदर्शी महर्षिले आफ्नो दिव्य दृष्टिले क्षणभरमै बुझिहाल्नुभयो। महर्षि वाल्मीकिले राजालाई सान्त्वना दिँदै अत्यन्तै मधुर, गम्भीर र कल्याणकारी स्वरमा सम्बोधन गरेर भन्नुभयो, हे राजन दृढधनुवा, तिमी सूर्यवंशका एक परम धर्मात्मा, न्यायी र प्रजाहितेशी राजा हौ। तिम्रो राज्यमा सबै प्रकारको सुख र समृद्धि छ, तर आज म तिम्रो यो मुखमण्डलमा एउटा अनौठो उदासी र गहिरो चिन्ताको भाव देखिरहेको छु। तिम्रो यो विशाल राजप्रसादको वैभवले पनि तिम्रो मनलाई शान्ति दिन सकिरहेको छैन जस्तो देखिन्छ। हे महाराज, तिम्रो मनमा जुनसुकै कुराको चिन्ता, संशय वा व्याकुलता भए तापनि तिमी मलाई आफ्नो हितैषी सम्झिएर बिना कुनै सङ्कोच र डर स्पष्ट रूपमा भन,
तिम्रो यो मानसिक कष्टको कारण के हो? मलाई सबै वृत्तान्त बताऊ, म तिम्रो त्यो दुःख निवारण गर्ने प्रयास गर्नेछु। महर्षि वाल्मीकिको यस्तो अत्यन्तै करुणामय, हितकारी र न्यानो वचन सुनेर राजा दृढ धनुवाको आँखामा आँसु भरिएर आए। उनले पुनः एकपटक महर्षिको चरणमा शिर नुराए र दुवै हात जोडेर अत्यन्तै विनम्र स्वरमा विन्ती गरे। हे परम पूजनीय त्रिकालदर्शी महामुनि, हजुरका यी पवित्र चरणहरूको असीम कृपा र आशीर्वाद। उनले पुनः एकपटक महर्षिको चरणमा शिर नुराए र दुवै हात जोडेर अत्यन्तै विनम्र स्वरमा विन्ती गरे। हे परम पूजनीय त्रिकालदर्शी महामुनि, हजुरका यी पवित्र चरणहरूको असीम कृपा र आशीर्वादले गर्दा मेरो यस राज्यमा कुनै पनि कुराको अभाव छैन। मलाई भौतिक रूपमा संसारका समस्त सुख, ऐश्वर्य, भोग र उत्तम परिवार प्राप्त भएको छ। परन्तु हे श्रेष्ठ ब्राह्मण, मेरो मनको भित्री कुनामा एउटा यस्तो ठुलो र भयानक संशयले जन्म लिएको छ, जसले मेरो दिनको भोग र रातको निन्द्रा पूर्ण रूपमा विराम गरिदिएको छ। हे गुरुदेव, केही दिन अगाडि म शिकार खेल्नका लागि घना वनमा गएको थिएँ। त्यहाँ पानी पिएर एउटा विशाल वट वृक्षको फेदमा एक्लै बसिरहेको बेला एउटा अलौकिक र दिव्य सुगा उडेर आयो। त्यस सुगाले मानिसको जस्तै प्रष्ट वाणीमा मलाई एउटा यस्तो श्लोक सुनायो, जसले मेरो अन्तःकरणलाई पुरै हल्लाइदियो। त्यसले भन्यो कि म यस धरतीको क्षणिक सुखमा भुलेर वास्तविक जीवनको सार वस्तुको विचार गरिरहेको छैन। हे महाभाग, त्यस सुगाको त्यो रहस्यमय वचन मेरो हृदयमा एउटा तिखो र विशालो सुल जस्तै गढेर बसिरहेको छ। म जति प्रयास गरे पनि त्यस पीडाबाट मुक्त हुन सकिरहेको छैन। कृपा गरेर हजुरको ज्ञानको शक्तिले मेरो मनमा रहेको यो गम्भीर भ्रम र संशयको सुललाई सधैँका लागि निकालेर फ्याँकिदिनुहोस् र मलाई शान्ति प्रदान गर्नुहोस्। राजा दृढ धनुवाको यस्तो आर्तनाद र निष्कपट प्रार्थना सुनेपछि महर्षि वाल्मीकिले आफ्ना आँखाहरू बन्द गरेर केही क्षणका लागि ध्यानमग्न हुनुभयो। उहाँले आफ्नो दिव्य योग दृष्टिद्वारा राजाको भूत, वर्तमान र भविष्यको सम्पूर्ण चक्रलाई निहाल्नुभयो। केही समयपछि महर्षिले आफ्ना नेत्रहरू खोल्नुभयो र उहाँको मुखमण्डलमा एउटा सन्तोषको भाव छायो। महर्षि वाल्मीकिले राजालाई हेर्दै भन्नुभयो, हे राजा दृढ धनुवा, तिमी जुन सुगाको वचनले चिन्तित भइरहेका छौ त्यो कुनै साधारण घटना होइन। त्यो तिम्रो पूर्वजन्मको कर्मको लेखाजोखासँग जोडिएको छ। सुन, म तिम्रो पूर्वजन्मको त्यो परम पवित्र र विस्मयकारी इतिहास सुनाउँछु, जसले तिम्रो

को सबै संशयलाई क्षणभरमै नष्ट गरिदिनेछ। हे महाराज, तिमी आफ्नो पूर्वजन्ममा यस सूर्य वंशका राजा थिएनौ। पूर्वजन्ममा तिम्रो जन्म भारत वर्षको दक्षिण दिशामा अवस्थित परम पावन द्रविड देश दक्षिण भारतमा एउटा अत्यन्तै कुलीन सदाचारी र वेदपाठी ब्राह्मणको घरमा भएको थियो। तिम्रो जन्म प्रसिद्ध र पवित्र ताम्रपर्णी नदीको सुन्दर किनारमा बसेको एउटा सानो गाउँमा भएको थियो। त्यो जन्ममा तिम्रो नाम सुदेव थियो। ब्राह्मण सुदेवका रूपमा तिमी अत्यन्तै धार्मिक, सत्यवादी, दयालु, कर्तव्यपरायण र सधैँ धर्मको मार्गमा हिँड्ने व्यक्ति थियौ। तिम्रो सबैभन्दा ठूलो विशेषता के थियो भने तिम्रो मनमा लोभ वा लालसा अलिकति पनि थिएन। तिमीलाई आफ्नो जीवनयापनका लागि जति पनि प्राप्त हुन्थ्यो, जति पनि अन्न वा धन सन्तुष्टिका साथ मिल्दथ्यो, तिमी त्यसैमा ईश्वरको कृपा सम्झिएर परम प्रसन्न रहन्थ्यौ। तिमी कहिले कसैसँग बढी माग गर्दैनथ्यौ र आफ्नो ब्राह्मण धर्मको निष्ठापूर्वक पालन गर्दथ्यौ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, त्यस जन्ममा तिम्री धर्मपत्नी पनि तिमी जस्तै परम सुशीला, उत्तम गुणहरूले युक्त पतिव्रता र साध्वी नारी थिइन्। उनी प्रसिद्ध महर्षि गौतमकी पुत्री थिइन् र उनको नाम गौतमी थियो। गौतमीले आफ्नो माइतको उच्च संस्कार र मर्यादा अनुसार सुदेवको घरलाई एउटा मन्दिर जस्तै बनाएकी थिइन्। उनी आफ्ना पति सुदेवलाई साक्षात ईश्वर मानेर दिनरात उनको सेवा र गृहस्थीको काममा लीन रहन्थिन्। ब्राह्मण सुदेव र उनकी पत्नी गौतमी ताम्रपर्णी नदीको किनारमा आफ्नो सानो कुटीमा गृहस्थ आश्रमका समस्त नियम, धर्म, अतिथि संस्कार र देव कार्यहरूको पालन गर्दै सुखपूर्वक बसिरहेका थिए। यसरी गृहस्थ धर्मको पालन गर्दै उनीहरूको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनीहरू बुढ्यौलीतर्फ ढल्कन थाले। तर उनीहरूको जीवनमा एउटा धेरै ठूलो दुःख र अभाव थियो। यति लामो समय बितिसक्दा पनि उनीहरूको कुटीमा कुनै सन्तानको जन्म भएको थिएन। उनीहरू पूर्ण रूपमा निसन्तान थिए। सन्तान नभएका कारण उनीहरूको घर सधैँ सुनसान रहन्थ्यो र उनीहरूको मन भित्रभित्रै एउटा गहिरो शून्यता र रोदनले भरिएको थियो। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन दृढधनुवा, एक दिनको कुरा हो, ब्राह्मण सुदेव आफ्नो नित्य कर्म र पूजापाठ सकेर आफ्नो आसनमा थकित भएर बसिरहेका थिए। उनकी परम पतिव्रता पत्नी गौतमी आफ्ना थाकेका पतिको खुट्टा मिच्दै र आदरपूर्वक उनको सेवा गरिरहेकी थिइन्। आफ्नी पत्नीको अनुहारमा रहेको उदासी र आफ्नो वृद्ध अवस्थालाई हेरेर सुदेवको हृदय अचानक गहिरो दुःख र परम पतिव्रता पत्नी गौतमी आफ्ना थाकेका पतिको खुट्टा मिच्दै र आदरपूर्वक उनको सेवा गरिरहेकी थिइन्। आफ्नी पत्नीको अनुहारमा रहेको उदासी र आफ्नो वृद्ध अवस्थालाई हेरेर सुदेवको हृदय अचानक गहिरो दुःख र निराशाले भरिएर आयो। उनको अन्तकरणको पीडा आँसु बनेर बाहिर निस्कियो। त्यो थकित र दुखी ब्राह्मणले लामो श्वास फेर्दै आफ्नी सुन्दरी पत्नी गौतमीलाई हेरेर करुण स्वरमा भन्न थाल्यो, हे सुन्दरी, हे मेरो सुख दुःखकी साथी गौतमी, यस चराचर संसारमा सन्तानको सुखभन्दा ठूलो र उत्तम अर्को कुनै पनि सुख छैन। शास्त्रमा बताइएको छ कि मनुष्यले यस लोकमा जतिसुकै जप, तप, व्रत वा दान गरे तापनि यदि उसको घरमा असल सन्तान छैन भने उसको परलोक सुध्रिँदैन। तपस्या र दानको पुण्यबाट उत्पन्न भएको पुत्रले आफ्ना माता पिताको मृत्युपछि पिण्ड दान र तर्पण गरेर उनीहरूलाई परलोकमा र नरकको कष्टबाट मुक्ति दिएर उत्तम लोकमा सुख प्रदान गर्दछ। एउटा शुद्ध, पवित्र र उच्च वंशमा उत्पन्न भएको सन्ततिले यस धरतीमा बस्दा पनि माता पिताको सेवा गरेर सुख दिन्छ र मृत्युपछि पनि उद्धार गरेर परलोक सुधार्छ। तर हे गौतमी, मेरो भाग्य कति खोटो छ। म यस्तो श्रेष्ठ र पवित्र सन्तति प्राप्त गर्न पूर्ण रूपमा असफल भएँ। मेरो यो वृद्ध अवस्था आइसकेको छ, तर मेरो यो कुटीमा मलाई पिता भनेर बोलाउने कोही छैन। जब म यो कुरा विचार गर्छु तब मलाई आफ्नो यो जीवन नै पूर्ण रूपमा व्यर्थ र बोझ भए जस्तो लाग्छ। मेरो यो जीवनको अब कुनै अर्थ र औचित्य छैन। मैले आफ्नो कुनै पुत्रलाई वेदको अध्ययन गराउन पाइनँ, न त मैले कुनै पुत्रको विवाह आदि शुभ कार्य गरेर

आफ्नो पितृ ऋणबाट मुक्त हुने अवसर नै पाए। सन्तान बिनाको यो घर साह्रै सुनसान छ, तसर्थ मेरो यो सन्तानहीन जन्म पूर्ण रूपमा व्यर्थ भएको छ। अब मलाई लामो आयु जिउने अलिकति पनि इच्छा छैन, यो आयु मलाई प्रिय लाग्दैन। ब्राह्मण सुदेव आफ्नो मनको व्यथालाई आफ्नो पत्नीको सामुन्ने पीडादायक तरिकाबाट व्यक्त गर्दै भन्छन्। यसरी सन्तानहीन भएर अपमान र दुःखको जीवन जिउनुभन्दा त मेरो मृत्यु शीघ्र नै भइदिए कति राम्रो हुन्थ्यो। म मर्न तयार छु, तर यो रित्तो जीवन मलाई चाहिँदैन। यसरी सुदेवले आफ्नो हृदयको गहिरो पीडा पोख्दै आफ्नै पत्नीका सामु धरधरी रोएर विलाप गर्न थाले। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, आफ्ना परम पूजनीय पतिका यस्ता अत्यन्तै निराशजनक, करुण र आत्मग्लानीले भरिएका वचनहरू सुनेर त्यो परम सुन्दरी र बुद्धिमानी साध्वी गौतमीको हृदयमा पनि अत्यन्तै गहिरो दुःख र पीडा भयो। तर उनी साधारण नारी थिइनन्, उनी महर्षि गौतमकी पुत्री थिइन्। त्यसैले सङ्कटको घडीमा कसरी धैर्य धारण गर्नुपर्छ र पतिलाई कसरी सही मार्ग देखाउनु पर्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा थियो। उनले आफ्ना आँखाहरूको आँसुलाई पोछिन् र आफ्ना पतिको हातलाई आफ्नो हातमा लिएर अत्यन्तै प्रेम, आदर र दृढताका साथ सम्झाउन थालिन्। गौतमीले भनिन्, हे मेरा प्राणेश्वर, हे मेरा सर्वस्व, कृपा गरेर हजुरको मुखबाट यस्ता तुच्छ, कायर र निराशाजनक वाक्यहरू ननिकाल्नुहोस्। हजुर जस्तो परम ज्ञानी, शास्त्रको मर्म बुझेको, भगवान श्रीहरिको अनन्य भक्त पुरुषको मुखबाट यस्तो दीनहीनताको कुरा सुन्नु मेरो लागि ठूलो कष्टको कुरा हो। जो साँच्चीकै वैष्णव हुन्छन्, जो भगवानका सूर्यवीर र अनन्य भक्त हुन्छन्, उनीहरू जीवनको कुनै पनि कठिन परिस्थिति वा अभावमा कहिले पनि निराश वा हतोत्साही हुँदैनन्। उनीहरूले ईश्वरको इच्छामा कहिले शङ्का गर्दैनन्। हे पूजनीय विप्रदेव, हजुर त सधैँ सत्य धर्म र सदाचारको मार्गमा तत्पर रहनु भएको छ। हजुरको पवित्र आचरण र धर्मको बलले गर्दा हजुरले त यसै पनि स्वर्गलोक जितिसक्नु भएको छ। हजुरको यो दिव्य जीवन कसरी व्यर्थ हुन सक्छ? कदापि हुन सक्दैन। यदि हजुरको मनमा पुत्र प्राप्तिको यदि धेरै तीव्र इच्छा र अभिलाषा छ भने यसरी रोएर वा आफ्नो अमूल्य जीवनलाई धिकार्दै चल्दैन। यो संसारका समस्त प्राणीहरूका दाता, अनाथका नाथ र सम्पूर्ण जगतका पालनकर्ता साक्षात भगवान श्रीहरि जगन्नाथ हुनुहुन्छ। यदि हजुरलाई पुत्र चाहिन्छ भने हजुरले ती सर्वेश्वर भक्त वत्सल र ब्रह्माण्डका नायक भगवान नारायणको आराधना र कठोर तपस्या गर्नुहोस्। उहाँको कृपा भएमा यो संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन। उहाँले अवश्य नै हजुरको यो इच्छा पूर्ण गर्नुहुनेछ। तसर्थ चिन्ता त्यागेर पुरुषार्थ गर्नुहोस् र भगवानको शरण लिनुहोस्। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजा दृढ धनवा, आफ्नै धर्म पत्नी गौतमीको यस्तो अत्यन्तै बुद्धिमानी, उत्साहजनक, धर्मसम्मत र विवेकपूर्ण वचन सुनेर ब्राह्मण सुदेवको हृदयमा एउटा नयाँ आशा र दृढ संकल्पको उदय भयो। उनको मनको निराशा क्षणभरमै हराएर गयो र उनले भगवान श्रीहरिको तपस्या गर्ने निश्चय गरे। उनले आफ्नी पत्नीको कुरालाई शिरोधारी गर्दै उनीसँग विदा लिएर तत्कालै परम पवित्र ताम्रपर्णी नदीको किनारतर्फ प्रस्थान गरे। ताम्रपर्णी नदीको त्यो पावन र एकान्त किनारमा पुगेर सुदेवले पहिले त्यस पुण्य तीर्थको कञ्चन जलमा विधिवत स्नान गरे र आफ्नो शरीर एवं मनलाई शुद्ध बनाए। त्यसपछि उनी नदीको किनारमा एउटा पवित्र स्थानमा कुशको आसन बिछ्याएर पूर्वाभिमुख भई बसे र भगवान श्रीहरि नारायणको दिव्य स्वरूपको ध्यान गर्दै अत्यन्तै कठोर र भयानक तपस्यामा लीन भए। उनको तपस्या कति कठोर थियो भने उनले अन्न र जल पूर्ण रूपमा त्याग गरिदिए। उनी केवल हावा मात्र खाएर वा निराहार रहेर हिउँदको कठ्याङ्ग्री जाडोमा चिसो पानीमा उभिएर वर्षाको मुसलधारी पानी र गर्मीको प्रखर सूर्यको तापलाई आफ्नो शरीरमा सधैँ निरन्तर भगवानको नाम जपिरहे।
यसरी नै त्यो तपोनिधि ब्राह्मण सुदेवले एउटा वा दुईटा वर्ष होइन बरु लगातार 4000 वर्षसम्म अत्यन्तै उग्र र घोर तपस्या गरे। ए महाराज, उनको त्यो लामो र कठोर तपस्याको प्रभावले गर्दा उनको शरीरबाट एउटा प्रखर तपो अग्नि निस्कन थाल्यो। उनको तपस्याको प्रखर तेज र शक्तिले गर्दा स्वर्ग मर्त्य पातल तिनै लोक थरथर काप्न थाल्यो। स्वर्गका राजा इन्द्र र अन्य देवी देवताहरू सुदेवको यो उग्र तप देखेर अत्यन्तै भयभीत र चिन्तित भए। सबै चराचर जगत उनको तपस्याको ऊर्जाले गर्दा व्याकुल हुन थाल्यो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, जब ब्राह्मणको तपस्या आफ्नो पराकाष्ठामा पुग्यो र उनको उग्र तपले गर्दा ब्रह्माण्ड नै डगमगाउन थाल्यो, तब आफ्ना अनन्य भक्तको त्यो कष्ट र अगाध निष्ठालाई देखेर भगवान श्रीहरिको हृदय करुणाले भरिएर आयो। आफ्ना भक्तहरूलाई सधैँ प्रेम गर्ने र उनीहरूको रक्षा गर्ने ती भक्त वत्सल श्री भगवान अब एक पल पनि वैकुण्ठ लोकमा बस्न सक्नु भएन। उहाँ आफ्ना भक्त सुदेवलाई दर्शन दिनका लागि अत्यन्तै ठूलो वेग र तीव्रताका साथ आफ्नो दिव्य र दूतगामी वाहन गरुडमा सवार भएर तत्कालै ताम्रपर्णी नदीको त्यस पावन किनारमा प्रकट हुनुभयो। श्री नारायण देवर्षि नारद मुनिलाई यो अलौकिक दृश्यको वर्णन गर्दै भन्नुहुन्छ, हे नारदजी, भगवान श्रीहरिको त्यो प्राकट्य यति अलौकिक र भव्य थियो कि त्यसको वर्णन गर्न कुनै पनि शब्द पर्याप्त छैनन्। भगवानको शारीरिक कान्ति नयाँ जलले भरिएको कालो मेघ नवीन मेघको समान अत्यन्तै श्याम सुन्दर स्निग्ध र मनमोहक थियो। उहाँका चारवटा विशाल र सुन्दर भुजाहरूमा शङ्ख चक्र गधा र पद्म शोभायमान थियो। उहाँको वक्षस्थलमा कौस्तुभमणि चम्किरहेको थियो र उहाँले पहेँलो रेशमी वस्त्र पीताम्बर धारण गर्नुभएको थियो। सम्पूर्ण जगतको पालन पोषण र रक्षा गर्न पूर्ण रूपमा समर्थ हुनुभएका ती मुरारी भगवान श्रीहरिको मुखमण्डलमा एउटा अनौठो शान्त र आनन्दित मुस्कान छाइरहेको थियो। उहाँको कमल नयनबाट करुणा र प्रेमको अमृत बर्सिरहेको थियो। जब कठोर तपस्यामा लीन रहेका सुदेव ब्राह्मणले आफ्नो अन्तःकरणमा एउटा अलौकिक प्रकाश महसुस गरे र आफ्ना दुवै आँखाहरू खोले, तब उनले आफ्नो अगाडि साक्षात ब्रह्माण्डका नायक चतुर्भुज रूपधारी भगवान मुकुन्दलाई गरुडमा सवार भएको अवस्थामा देखे। भगवानको त्यो परम सुन्दर तेजस्वी र आनन्दमय स्वरूपको दर्शन पाएपछि सुदेवको हृदयमा हर्ष र आनन्दको यति ठूलो बाढी आयो कि उनी आफ्नो शरीरको सुदबुद नै भुले। उनका आँखाहरूबाट प्रेमार्सुको अविरल धारा बग्न थाल्यो र शरीरका रौँहरू ठाडा ठाडा भए। उनले अत्यन्तै अगाध श्रद्धा प्रेम र कृतज्ञताका साथ भगवान मुकुन्दको चरण कमलमा आफ्नो सम्पूर्ण शरीरलाई दण्ड झैँ भुइँमा बिछ्याएर साष्टाङ्ग दण्डवत प्रणाम गरे। उनले भगवानको चरण स्पर्श गरेर आफ्नो जीवन धन्य भएको महसुस गरे। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिगण, यस प्रकार महर्षि वाल्मीकिले राजा दृढधर्माको अगाडि उनको पूर्वजन्मको त्यो परम पवित्र र आश्चर्यजनक वृत्तान्तको उद्घाटन गर्नुभयो। सुदेव ब्राह्मणको रूपमा राजाले गरेको त्यो 4000 वर्षको घोर तपस्या र भगवान श्रीहरिको त्यो अलौकिक प्राकट्यको कथा सुनेर राजा दृढधर्माको मनको आधा संशय त यही नै मेटियो। तर अब भगवान श्रीहरिले सुदेव ब्राह्मणलाई कुन अद्भुत वरदान दिनुभयो, सुदेवले पुत्र प्राप्त गरेपछि पनि उनको जीवनमा कुन नयाँ मोड आयो र त्यो सुगाको रूपमा आएको जीव वास्तवमा को थियो र त्यसले राजा दृढधनवालाई यो जन्ममा किन सचेत गरायो, यो सम्पूर्ण अलौकिक रहस्यमय र परम पावन वृत्तान्त अब आगामी 15 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा पूर्व जन्म वृत्तान्ते महर्षि वाल्मीकि उपदेश नाम चतुर्दशो अध्याय सम्पूर्ण। जय श्रीमन् नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी कञ्चनजङ्घा।

0: मशान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: खिलौन न पर्ने जर्मन प्रविधि बाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले
7: शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9820776888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस,
12: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9032445 54,
11: 9849, 5287181।

आदरणीय श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बेला बिहानको 5 बजी सकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिभानी साके 1948, सृष्टितो गताब्दा 1955-88, 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 17 गते आदित्यबार, तदनुसार मे महिनाको 31 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि, अनुराधा नक्षत्र शिव आनन्दादि योग बब कर्ण मृत्यु योगा, आज चन्द्रमा वृश्चिक राशिमा अवस्थित, श्री सूर्य उत्तरायण यो महिना श्री सूर्य वृष राशिमा अवस्थित, आज काठमाडौँमा अहिले 5:11 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालीनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 15 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 15 अध्याय अर्थात् 15 अध्याय।

आदरणीय श्रोता, अगाडिको प्रसङ्गमा अब सुतजी भन्नुहुन्छ, हे परम पावन सोनक आदि ऋषिगण, अब म यहाँहरूलाई महर्षि वाल्मीकि र राजा दृढधनुवा बीच भएको त्यो परम पावन संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको मनमा रहेको अज्ञानता र मोहको जाललाई जरैदेखि नष्ट गरिदिन्छ। परम पूजनीय त्रिकालदर्शी महर्षि वाल्मीकि सूर्यवंशका प्रतापी राजा दृढधनुवालाई उनको पूर्वजन्मको दिव्य र विस्मयकारी इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन, जब ताम्रपर्णी नदीको पावन किनारमा 4000 वर्षको कठोर र अभूतपूर्व तपस्याको फलस्वरूप साक्षात भगवान श्रीहरि नारायण आफ्नो भव्य चतुर्भुज रूपमा पंक्षीराज गरुडमा सवार भएर प्रकट हुनुभयो, तब ब्राह्मण सुदेवको आनन्दको कुनै सीमा रहेन। उनको सम्पूर्ण शरीर पुलकित भयो, आँखाहरूबाट प्रेमाश्रुको अविरल धारा बग्न थाल्यो र उनले भगवान मुकुन्दको चरण कमलमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। साष्टाङ्ग प्रणाम गरिसकेपछि त्यो परम ज्ञानी र निष्कलङ्क विप्र सुदेव भगवानको त्यो अनुपम नीलमणि जस्तै चम्किलो श्याम वर्णको स्वरूपलाई आफ्नो आँखामा सजाउँदै दुवै हात जोडेर गदगद कण्ठले स्तुति गर्न थाले। हे जगन निवास, हे कमल लोचन, हे भक्त वत्सल, हजुरको जय होस्। हजुर यो चराचर ब्रह्माण्डका एकमात्र सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुनुहुन्छ। हजुरका चरण कमलबाट निस्किएको गङ्गा जलले तीनै लोकलाई पवित्र बनाउँछ। हे देव, हजुर आफ्ना भक्तहरूको दुःख र कष्टलाई हरण गर्ने करुणामय हुनुहुन्छ। मैले हजुरको दर्शन पाएँ, मेरो यो मानव जन्म, मेरो यो ब्राह्मण कुल र मेरो यो सम्पूर्ण जीवन आज सफल भयो। हजुरको यो दिव्य दर्शन पाएपछि मेरो अज्ञानताको अन्धकार पूर्ण रूपमा नष्ट भएको छ। हे प्रभु, हजुर सर्वज्ञ हुनुहुन्छ, हजुरको महिमा अनन्त छ। वेद र उपनिषद्हरूले पनि हजुरको वास्तविक स्वरूपको पूर्ण वर्णन गर्न सक्दैनन्। म हजुरको शरणमा आएको छु, मलाई रक्षा गर्नुहोस्। यस प्रकार सुदेव ब्राह्मणले अत्यन्तै भावुक र भक्तिपूर्ण शब्दहरूद्वारा भगवान श्रीहरिको महिमा गाउँदै उहाँको चरण कमलको महिमा वर्णन गर्दै स्तुति गरे। स्तुति समाप्त गरिसकेपछि उनी भगवानको अगाडि अत्यन्तै विनम्र, शान्त र अनुशासित भएर ईश्वरको कृपाको आशा राख्दै हात जोडेर बसे। उनको मनमा एकातिर भगवानको दर्शन पाएको असीम आनन्द थियो भने अर्कोतिर आफ्नो मनमा लामो समयदेखि रहेको सन्तानहीनताको पीडालाई शान्त पार्ने तीव्र अभिलाषा पनि थियो। आफ्ना अनन्य र निष्कपट भक्त सुदेवको यस्तो दिव्य, निष्पाप र प्रेम पूर्ण स्तुति सुनेपछि भगवान श्रीहरि नारायण अत्यन्तै प्रसन्न हुनुभयो। उहाँको मुखमण्डमा रहेको मधुर मुस्कान अझ बढी प्रगाढ भयो। उहाँको कमल नयनबाट सुदेव प्रति अगाध करुणा र वात्सल्यको अमृत बर्सिरहेको थियो। तसर्थ भगवान नारायणले आफ्नो भक्तको स्तुति सुनेपछि आकाशमा मडारिने नयाँ जलले भरिएको मेघको गर्जन जस्तै गम्भीर, मधुर, ओजस्वी र ब्रह्माण्डलाई गुन्जायमान बनाउने दिव्य वाणीमा सुदेवलाई सम्बोधन गर्दै भन्नुभयो, हे वत्स सुदेव, हे श्रेष्ठ ब्राह्मण, तिम्रो यो अनन्य भक्ति, तिम्रो यो पवित्र आचरण र तिम्री पत्नी गौतमी सहित तिमीले ताम्रपर्णी नदीको किनारमा गरेको यो 4000 वर्षको अत्यन्तै घोर, उग्र र अभूतपूर्ण तपस्याबाट म पूर्ण रूपमा सन्तुष्ट र प्रसन्न भएको छु। तिम्रो यो तपस्याको तेजले गर्दा तिनै लोक डगमगाएका छन्। हे विप्रवर, म तिम्रो सामु प्रकट भएको छु र म तिम्रो दुःखको अन्त्य गर्न चाहन्छु। तसर्थ तिम्रो मनमा जुनसुकै इच्छा वा अभिलाषा भए तापनि तिमी बिना कुनै संकोच मबाट आफ्नो मनपर्ने वर माग, म तिमीलाई त्यो वरदान अवश्य प्रदान गर्नेछु। यो संसारमा मेरो लागि आफ्ना भक्तलाई दिन नसकिने कुनै पनि वस्तु छैन।
आदरणीय श्रोता, भगवान श्रीहरिको यस्तो अत्यन्तै दयालु, कल्याणकारी र मधुर वचन सुनेपछि ब्राह्मण सुदेवको हृदय खुसीले गदगद भयो। उनलाई लाग्यो कि अब उनको जीवनको सबैभन्दा ठूलो दुःख, उनको घरको शून्यपन र उनको निसन्तान हुनुको अभिशाप सधैँका लागि अन्त्य हुनेछ। उनले आफ्नी पत्नी गौतमीले दिएको उपदेश र आफ्नो मनको पुरानो पीडालाई सम्झिए। सुदेवले पुनः एकपटक भगवानको दिव्य चरणमा शिर निहुराउँदै अत्यन्तै आदर र अनुनय विनयका साथमा भने, हे नाथ, हे सर्वेश्वर, हे अनाथका नाथ, यदि हजुर मेरो यस तुच्छ र कठोर तपस्याबाट साँच्चीकै प्रसन्न हुनुभएको हो भने, यदि म हजुरको कृपाको पात्र बनेको छु भने, मलाई यो संसारको धन दौलत ऐश्वर्य राजपाट वा स्वर्गको सुख केही पनि चाहिँदैन। मेरो कुटी सधैँ सुनसान रहन्छ। म र मेरो पत्नी सन्तानको अभावमा दिनरात आन्तरिक रूपमा जलिरहेका छौँ। तसर्थ हे दीनबन्धु, मलाई हजुरको कृपा स्वरूप एउटा अत्यन्तै श्रेष्ठ गुणवान, दीर्घायु, सदाचारी र हाम्रो कुलको नाम रोशन गर्ने उत्तम पुत्र प्रदान गर्नुहोस्, जसले यस लोकमा हाम्रो सेवा गरोस् र परलोकमा हाम्रो सद्गतिका लागि पिण्डदान र तर्पण गरोस्। मेरो घरको यो सुन्नतालाई मेटाइदिनुहोस्। यही मेरो एकमात्रै ठूलो अभिलाषा हो। ब्राह्मण सुदेवको यस्तो करुण र पुत्र प्राप्तिको तीव्र इच्छाले भरेको वचन सुनेपछि भगवान श्रीहरि नारायणको प्रसन्न मुखमण्डल अचानक के गम्भीर र उदास भयो। उहाँले आफ्ना भक्तको भक्तिलाई त देख्नु भएको थियो, तर सृष्टिको अटल नियम र कर्मको सिद्धान्तको मर्यादा पनि उहाँको हातमा थियो। भगवान श्रीहरिले सुदेवलाई हेर्दै अत्यन्तै गम्भीर र केही निष्ठुर जस्तो सुनिने स्वरमा भन्नुभयो, हे वत्स सुदेव, तिम्रो यो माग सुनेर मेरो हृदय पनि करुणाले भरिएको छ। परन्तु हे श्रेष्ठ ब्राह्मण, म तिमीलाई सृष्टिको एउटा यस्तो कठोर र अटल सत्य बताउन गइरहेको छु, जसलाई सुन्दा तिमीलाई कष्ट हुन सक्छ। हे विप्र, पुत्रको सुख र सन्तानको सौभाग्य सृष्टिकर्ता विधाता ब्रह्माले तिम्रो यस जन्मको भाग्यको पानामा लेखेका छैनन्। अब तिमीले मलाई पुत्रको वरदान माग्यौ, तब मैले तिम्रो भाग्य अभिलेखको सबै अक्षरहरू र तिम्रा पूर्व जन्मका कर्महरूको गहिरो लेखाजोखा ध्यानपूर्वक हेरे। हे वत्स, तिम्रो पूर्वजन्मको कर्मको गम्भीर दोषका कारण विधाताको त्यो लेख अनुसार तिमीलाई केवल यस जन्ममा मात्र होइन, बरु आगामी 7 जन्मसम्म पनि अलिकति पनि पुत्रको सुख प्राप्त हुने योग छैन। 7 जन्मसम्म तिमी निसन्तान नै रहनेछौ। यो विधाताको अमेट लेख हो। म सृष्टिको नियम र कर्मको यो गतिलाई सामान्यतया बदल्न सक्दिन, किनकि यो ब्रह्माण्ड कर्मैकै नियममा आधारित छ। तसर्थ हे ब्राह्मण, तिम्रो भाग्यमा पुत्रको सुख नभएका कारण तिमी पुत्र बाहेक अरू कुनै ठूलो वरदान, जस्तै मोक्ष, अक्षय धन वा स्वर्गको सुख माग, म त्यो तत्कालै दिनेछु। तर पुत्र दिनु मेरो लागि सृष्टिको नियम विपरीत हुन जान्छ। जब ब्राह्मण सुदेवले साक्षात भगवान श्रीहरि नारायणको मुखारविन्दबाट यस्ता कठोर, निराशाजनक र वज्र प्रहार जस्तै निष्ठुर वचनहरू सुने, तब उनको सम्पूर्ण संसार नै उथल पुथल भयो। उनले सोचेका थिए कि भगवान प्रकट भएपछि उनको सबै दुःखको अन्त्य हुनेछ, तर यहाँ त स्वयं भगवानले नै उनलाई 7 जन्मसम्म निसन्तान रहने भयानक श्राप जस्तो सत्य सुनाइदिनुभयो। भगवानको यो वचन सुदेवका लागि सहन सक्ने क्षमता भन्दा धेरै बाहिर थियो। उनको हृदयमा यति ठूलो आघात पुग्यो कि उनको शरीरको सम्पूर्ण शक्ति क्षणभरमै हराएर गयो। जसरी कुनै जंगलमा एउटा ठूलो विशाल र बलियो रुखलाई जराबाटै बनचोरोले काटेर ढालिँदा त्यो भुइँमा पछारिन्छ, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव चेतनाहीन मूर्छित भएर ताम्रपर्णी नदीको त्यसै बालुवामा धरती माथाको काखमा ढ्याम्मै ढले। उनको मुखबाट एउटा सानो आवाज पनि निस्कन सकेन। उनको संसार अँध्यारो भएको थियो। उनको 4,000 वर्षको तपस्याको अन्त्य यस्तो भयानक मानसिक आघातमा होला भनेर उनले कल्पनासम्म पनि गरेका थिएनन्।
आफ्ना परम पूजनीय पति सुदेवलाई भगवानको अगाडि यसरी चेतनाहीन भएर एउटा मृत रुख जस्तै धरतीमा पछारिएको देखेर उनकी साधारण तर परम सुशीला पतिव्रता साध्वी पत्नी गौतमीको हृदय टुक्रा टुक्रा भयो। उनी आफ्नो पतिको यो अवस्था र आफूहरू सधैँका लागि पुत्रको सुखबाट वञ्चित भएको कठोर सत्यलाई सहन नसकेर भक्कानिएर रोइन्। उनको रुवाईले ताम्र पर्णी नदीको सम्पूर्ण वातावरणलाई नै शोकमग्न बनाइदियो। उनी आफ्ना पतिको शिरलाई आफ्नो काखमा राखेर घरिघरि आँसु बगाउँदै विलाप गर्न थालिन्। उनलाई आफ्नो भाग्य र आफ्नो निसन्तान जीवनप्रति अत्यन्तै गहिरो दुःख भयो। तर गौतमी महर्षि गौतमकी पुत्री थिइन्। उनको रगतमा र उनको संस्कारमा आध्यात्मिक ज्ञान र विवेकको ठूलो शक्ति थियो। केही समय रोएपछि उनले आफ्नो मनलाई बलियो बनाइन् र आफ्नो भित्री आत्मिक धैर्यलाई जागृत गरिन्। उनले बुझिन् कि यसरी रोएर र भगवानको अगाडि हिम्मत हारेर समस्याको समाधान हुँदैन। तसर्थ त्यो महान नारी गौतमीले आफ्नो आँसु पोछिन् र आफ्नो काखमा मूर्छित अवस्थामा रहेका आफ्ना स्वामीलाई बिस्तारै हल्लाउँदै अत्यन्तै गम्भीर र विवेकपूर्ण अनि ढाडस दिने स्वरमा भन्न थालिन्, हे नाथ, हे मेरा प्राणेश्वर, कृपा गरेर धीरज धारण गर्नुहोस्। आफ्नो मनलाई यसरी कमजोर नबनाउनुहोस् र उठ्नुहोस्। हे स्वामी, साक्षात ब्रह्माण्डका नायक भगवान नारायण हाम्रा अगाडि उभिनु भएको छ। विधाताले हाम्रा ललाटमा जे जति सुख वा दुःखको रेखा लेखिदिएका छन् त्यो त हामीले यस धरतीमा जन्म लिएपछि अवश्य नै भोग्नुपर्छ। प्रारब्धको यो भोग कसैले पनि टारेर टर्दैन। सुख र दुःख त जीवनका दुईवटा पाङ्रा हुन्। यदि हाम्रा भाग्यमा सात जन्मसम्म पुत्रको सुख छैन भने हामीले भगवानको त्यो न्यायपूर्ण निर्णयलाई स्वीकार गर्नुपर्छ। भगवानको उपस्थितिमा यसरी आशा रहित भएर ढल्नु हजुर जस्तो ज्ञानी ब्राह्मणलाई सुहाउँदैन। उठ्नुहोस् र ईश्वरको इच्छालाई शिरोधार्य गर्नुहोस्। आदरणीय श्रोता, ताम्रपर्णी नदीको किनारमा चलिरहेको यो अत्यन्तै कारुणिक, हृदय विदारक र शोकमग्न दृश्यलाई भगवान विष्णुका परम वाहन वेद स्वरूप पञ्चराज गरुडदेवले धेरै नजिकबाट नियालिरहनु भएको थियो। गरुड जो स्वयं महापराक्रमी र भगवानका अनन्य सेवक हुनुहुन्छ, उहाँको विशाल र दयालु हृदय त्यस ब्राह्मण दम्पतिको असीम वेदना र विलाप देखेर पुरै पग्लियो। गौतमीको त्यो तीव्र शोक र सुदेवको त्यो मृत प्राय अवस्थाले गरुडको अन्तकरणलाई नराम्रोसँग हल्लाइदियो। त्यो ब्राह्मण दम्पतिको दुःखबाट उत्पन्न भएको गहिरो सहानुभूति र करुणाले गर्दा गरुडदेवको शरीर काम्न थाल्यो। उहाँका आँखाहरू पनि रसाएर आए। उहाँले आफ्ना दुवै ठूला पखेटालाई जोडेर भगवान श्रीहरिको अगाडि आफ्नो शिर झुकाउँदै अत्यन्तै विनम्र र केही गुनासो मिश्रित स्वरमा प्रार्थना गर्न थाल्नुभयो। गरुडले भन्नुभयो, हे हरि, हे जगन्नाथ, हे दीन दयाल, कृपा गरेर एकपटक आफ्नो दिव्य दृष्टि तल गर्नुहोस् र यो शोकको अगाध समुद्रमा डुबेकी असहाय भएर रोइरहेकी ब्राह्मणी गौतमीलाई हेर्नुहोस् र आफ्ना आँखाहरूबाट निरन्तर बगिरहेको आँसुका कारण व्याकुल भई चेतनाहीन भएर धरतीमा ढलेका ती परम भक्त ब्राह्मण सुदेवलाई हेर्नुहोस्। हे प्रभु, हजुरलाई त यो संसारले दीन बन्धु र भक्त वत्सल भन्दछन्। हजुर त आफ्ना भक्तहरूको सानो दुःख पनि सहन नसक्ने दयालु हुनुहुन्छ। तर आज यी अनन्य भक्तहरू जसले हजुरकै लागि 4,000